0: एक हमारा का एडमिनिस्ट्रेशन था, एक फाइल पड़ा हुआ है, कागज पड़ा हुआ है, वहां तो ऐसा नहीं हो सकता था, वहां तो फौरन कार्रवाई। गालिब असल में उस एडमिनिस्ट्रेशन से भी बड़े मुतासर और समझते थे कि अंग्रेजों के दुनिया में कामयाब होने और बाज मुल्कों पर छा जाने की वजह यह है कि इनका एडमिनिस्ट्रेशन बहुत अच्छा है। फिर जो इन्वेंशन है जो की वो हुआ, इंडस्ट्रियलाइजेशन का जो असर था वो सब हिंदुस्तान के सिर्फ इसी शहर पे था
1: जी जी,
0: तो गालिब उसको भी देख रहे थे बहुत करीब से, और उसके असरात आपको देखेंगे जो आप लोगों ने बातें की। आइन अकबरी पर जो गालिब ने लिखा वो असल में उसका अक्स है, जो गालिब का शऊर पैदा हुआ था कलकत्ते में। इस पर सर सैयद नाराज हो गए। तो सर सैयद की ये नहीं कि सर सैयद भी इससे वाकिफ नहीं थे, इन चीज़ों से वाकिफ थे, मुश्किल ये थी कि सर सैयद ने पहली बार मशरकी उलूम में मतनी तनकीद को यानी टेक्स्ट एडिट करने को इंट्रोड्यूस किया था
1: जी,
0: और उसकी जो यानी जो उसकी पाबंदियां हैं और जो तौर तरीक़े और उसूल कवायद है उनकी पाबंदी की थी
1: जी,
0: यानी फुट नोट्स लिखे और बानी लिखे ये लिखे, गालिब उससे वाकिफ नहीं थे और गालिब ने उसका कोई जिक्र ही नहीं किया। सर सैयद उसी से नाराज भी थे।
1: सदीक़ुर्रहमान साहब, एक बात ये जो जहाँ तक इसका ताल्लुक है कि सफ़र कलकत्ते का गालिब का, उनका शऊर अंदर अंदर भी एक सफ़र कर रहा था जिसकी तरफ अभी आपने इशारा किया उनकी शायरी में। ये बताएं कि गालिब की ज़िंदगी में तो जो तजर्बे आए, ज़ाहिर है कि शहरों के इलाहाबाद का या लखनऊ का, कानपुर का, बांदे का, बनारस का और फिर कलकत्ते का, वो तो एक अलग मसला है। इसी के साथ साथ एक बिलवास्ता तरीके से उनकी शायरी के इर्तका में, उनकी ज़हनी इर्तका में ये पूरा सफ़र का तजर्बा, ये जो सैर की उन्होंने अपने ज़माने की, इसने क्या रोल अदा किया? शायरी को जब आप सामने रखते हैं तो कुछ अंदाज़ा होता है कि उनकी खारजी ज़िंदगी जिन तजर्बों से दोचार हुई वो शायरी ने किस तरह कबूल किए हैं?
2: शमीम साहब, उसका कोई बराह रास्त क्या असर पड़ा ये तो किसी भी शायरी के बारे में, जैसा कि आप जानते हैं,
0: गजल के बारे में नहीं कह सकते,
2: किसी भी शायरी के खास तौर से गजल के बारे में। लेकिन गालिब के जहन में जो एक लचक सी है, और लचक किन मानों में नहीं कि अनसर्टनिटी, बल्कि ये कि वो हर चीज़ को कबूल करने के लिए आमादा हैं। 1857 के बाद दिल्ली सोसाइटी के जलसों में वो जाते हैं, तर्जुमे के कामों से दिलचस्पी लेते हैं, एक तरफ दास्तान भी पढ़ते हैं,
0: आर्टिकल पढ़ते हैं,
2: फिर यानी एक ऐसा शख्स के जो कहीं भी अपने आप के अपने लिए रुकावट महसूस नहीं करता, बावजूद इसके कि उसका मिजाज, उसकी जहन का जहन और शख्सियत सबके सब पुराने अंदाज के हैं, और उसकी उसकी अना की साख्त में उसको बड़ा दखल है, खिलत और खिताब उसके लिए बहुत अहम है ये, लेकिन ये एक हद तक है। उसके अलावा जो चीज़ें वो अपने इर्द गिर्द देखता है उसके लिए वो यानी बिल्कुल खुला हुआ है जहन, और वो जो एक तरह का उस जमाने की बेयकीनी का और
1: तशकीक
2: का और हर तरफ देखने का और उम्मीद का, इन सब मैं अंदली में गुलशन ना आफरीदा हूँ वगैरह, ये सारी चीज़ें ये बताती हैं कि एक जहन है कि जो बावजूद इसके कि बड़ा पुख्ता, बड़ा गठा हुआ सब कुछ है उसके अंदर, लेकिन उसके बावजूद वो डेवलप हो रहा है।
1: एक बात जो ये
2: कहा हो रहा है उसके अंदर, उसकी सोच में
1: जी जी जी, एक बात जो ये कही गई जाती है कि गालिब हमारे आखिरी बड़े क्लासिकी शायर हैं
2: जी,
1: और पहले बड़े जदीद शायर
2: जी,
1: हैं
2: जी।
1: तो एक शख्स तारीख के एक ऐसे दौराहे पर सामने आता है जहां माजी के हिसाब से देखा जाए तो सबसे बड़ा, मुस्तकबिल के लिहाज से देखा जाए तो सबसे बड़ा, तो ये एक अजीब व गरीब कहना चाहिए कि गालिब की शख्सियत में दो इंतहाएं जमा हो गई हैं। खलीक साहब, आपने जो जो किताब है उस किताब को, उसकी खूबी यह है कि उस किताब को एक आम तहकीकी या कहना चाहिए कि इल्मी किताब समझ करके नहीं, बल्कि उसको एक सफरनामे के तौर पर पढ़ा जाए अगर तो बड़ी मजेदार मालूम होती है। पानी का सफर कर रहा है, घोड़े पर चला जा रहा है, लड़िया पर चला जा रहा है, बैलगाड़ी पर चला जा रहा है, पैदल चला जा रहा है, और उसके बाद जनाब वो ये भी देख रहा है कि हमारे जाने में स्टीमर ईजाद हो चुका है, हमारे जाने सफर के और वसाइल सामने आ चुके हैं, और फिर ये कि हर आलम में वो खुश भी है, ظاہر ہے کہ راستے میں طرح طرح کی مالی دشواریاں بھی اس کو پیش آتی ہیں. تو اس طرح یہ بھی معلوم ہوتا ہے کہ یہ کتاب جو ہے جو آپ نے مرتب کی کلکتے کے سفر کی, یہ پوری کتاب ایسا معلوم ہوتا ہے کہ ایک عجیب و غریب ناول بھی ہے, ایک ایڈونچرس کی کتاب بھی ہے, ایک ایڈونچرس کی کتاب بھی. جیسے ایک زمانے میں پرانے زمانوں میں اسپینی جہاز نہ جایا کرتے تھے اور جب لوٹتے تھے ان کے دامن میں جناب خزانے بھرے ہوئے تجربوں کے, تو غالب بھی جب واپس آتا ہے تو اس کے خطوں کو جس طرح آپ نے ترتیب دیا ہے اس سے واقعی ایک عجیب و غریب خزانہ ملتا ہے کہ بھائی اس آدمی نے کیسے سفر کیا. تو اس سے غالب کی شخصیت کی جو تصویر ابری ہے اس کے بارے میں کچھ فرمائیں.
0: دیکھیے غالب کی شخصیت, ایک بات جو مجھے بہت متاثر کرتی ہے جب میں خود ابھی وہ کتاب پڑھتا ہوں, کہ اس زمانے میں 1825 میں یہ دلی سے نکلے ہیں, کوئی شخص پورے ہندوستان میں ایسا نہیں ہو سکتا جس نے اس انداز کا سفر کیا ہو, ان مشکلات کا سفر کیا ہو. یعنی جیسا کہ آپ نے کہا پیدل وہ چل رہا ہے, گھوڑے پہ وہ چل رہا ہے,
1: کشتی
0: میں سارا سامان, گھوڑا بھی کشتی میں بیٹھا رکھا ہوا ہے, اور پھر لڑیا میں وہ ہے, یعنی بیل گاڑی میں وہ ہے, بیل گاڑی وغیرہ وغیرہ, اور پھر گھوڑے پہ چل رہا ہے, اور پھر یہ تمام مشکلات اٹھاتے ہوئے کہیں کسی خط میں غالب نے یہ شکایت نہیں کہ یہ اس سے مجھے یہ تک اپنی بیماری کا ذکر تو کیا ہے جو بیمار تھے غالب اس کا کیا, لیکن یہ نہیں کہا کہ مجھے اس سے یہ تکلیف. ایک جگہ صرف یہ کہا ہے کہ وہ جو بیل گاڑی میرے پیچھے سامان لے کے آ رہی تھی ابھی تک نہیں آئی, اور وہ تو مجھے لگتا ہے کہ ایک سال بعد آئے گی, کچھ اس طرح کا فکرہ ہے بس ایک جگہ. باقی وہ غالب کی ہمت, اس کا حوصلہ, اس کی ول پاور اگر آپ کو دیکھنی ہے تو اس پورے سفر میں دیکھیے کیسے ہمت کے ساتھ مقابلہ, اب کتنے کشادہ ذہنی کے ساتھ ہر جگہ پر اس کا ذہن کھلا ہوا, خطوں میں جو بار, یعنی یہ کتاب جو ابھی بہت دن میں پاکستان میں کسی نے مجھ سے سوال کیا تھا انٹرویو میں کہ اگر آپ کو اللہ میں ایک زندگی اور دیں تو آپ کیا کریں گے, میں نے کہا میں غالب کی خطوط دوبارہ مرتب کروں گا. اب اگر کوئی یہ سوال کرے تو میں کہوں گا میں یہ کتاب دوبارہ لکھوں گا, کیونکہ اب جب کبھی میں اس کے بارے میں دیکھتا ہوں میں کہتا ہوں اس میں بہت ساری چیزیں اور آ سکتی تھیں جو ظاہر ہے کہ نہیں آئے, پہلی دفعہ میں نہیں آتی ہیں, لیکن اگر اس کا سیکنڈ ایڈیشن کا دعویٰ آئی اور ان شاء اللہ آئے گی تو بہت سارے پوائنٹس میں نے لکھے ہیں جس میں غالب کی شخصیت پوری طرح ایمرج کرتے. غالب میں نے وہ نہیں کیا جو مجھے بعد میں احساس ہوا کہ جس جگہ گئے ہیں اس جگہ کے جو تاثرات غالب کے ذہن.
1: اچھا وہ ادبی مارکا جو ہے کلکتے کا, وہ سفر سے قطع نظر وہ جو وہاں پیش آیا ہے پورا, اس کی تفصیلات کے بارے میں بھی کوئی بتائیے.
0: دیکھیں وہاں یہ ہوا تھا کہ اصل میں ایک صاحب تھے جو غالب کے رشتے داروں میں تھے, اور وہ غالب کے بہنوئی تھے, بہنوئی کے چھوٹے بھائی تھے, اور وہ جھگڑا تھا پینشن کا سارا افضل. تو غالب جب وہاں پہنچے تو وہ وہاں پہلے سے موجود تھے, وہ اکبر شاہ سانی کے ایمبیسڈر کے طور پر گئے تھے ایسٹ انڈیا کمپنی میں, انہوں نے غالب کی مخالفتیں شروع کی, اور اسی مخالفت میں انہوں نے ترکیب یہ سوچی کہ ایک مشاعرہ منعقد کیا جس میں مصرع طرح دیا اردو کا اور ایک فارسی کا. غالب نے دو غزلیں پڑھی اور بہت کامیاب ہو گئے, ظاہر دشمنوں کو چھکے چھوٹ گئے کہ یہ کیا ہو گیا, ہم تو کچھ اور سوچا. انہوں نے پھر کیا ایک اور مشاعرہ, اور اس میں انہوں نے غالب کے فارسی شاعروں میں جو ترکیب آئی تھی ان میں دو جگہ پر سخت اعتراضات کیے. غالب بحث کرتے رہے کہ یہ بات یوں نہیں ہے یوں ہے, اس میں انہوں نے کہیں یہ کہہ دیا ایک شخص نے کہ قتیل کی کتاب میں یہ بات اس طرح سے نہیں ہے, قتیل سے غالب کوڑے آگ لگتی تھی. بس یہاں سے جھگڑا شروع ہو گیا, اور اتنا ہوا کہ غالب نے ایک فقرے میں ایسا دردناک فقرہ لکھا ہے خط میں کہ جب میں بازار سے جاتا ہوں تو لوگ آوازیں کستے ہیں. یہ ہوا پھر یہ جھگڑا چلتا رہا سارا, الٹیمیٹلی نوبت یہاں تک آ گئی کہ ان کے ایک دوست تھے اکبر صاحب نے کہا جو غالب کے کہ دیکھو بھائی تم اپنی پینشن کے سلسلے میں آئے ہو یہاں پر, یہ جھگڑے کرنے نہیں آئے, تم سب سے معافی مانگو. تو انہوں نے کہا میں معافی کیسے مانگوں, اب غالب کی انا. تو انہوں نے کہا تم ایک شاعری میں کچھ مصنوعی سے لکھ دو. اب وہ مصنوعی جو لکھی ہے وہ پڑھنے کی چیز ہے,
1: باد مخالف
0: اس میں جناب وہ معافی بھی مانگ رہے ہیں اور اپنے انا بھی ہے, غصے بھی دکھا رہے ہیں, اور یہ بھی کہہ رہے ہیں کہ میں جو کہہ رہا ہوں صحیح کہہ رہا ہوں. یہ دلچسپ,
1: یہ تو ایک عجیب و غریب بات ہے کہ ایک طرف بے یار و مددگار مسافر ہیں اور دوسری طرف آنا کا بھی یہ عالم ہے کہ لکھنؤ پہنچتے ہیں تو آغا میر کے یہاں, جو
0: آغا میر کے یہاں صاحب
1: جی
0: آغا میر کے یہاں جب وہ گئے
1: ملاقات کریں گے تو اپنی شرائط پر
0: کریں گے, اور وہ وقت ہے جب کہ غالب کا پیسے نہیں ہے. غالب کانپور وہاں سے آئے, پھر باندھے گئے, تو باندھے میں نواب سے کہا جو ان کے رشتے دار تھے نواب ذوالفقار سے کہ مجھے پیسے چاہیے. نواب ایک دو آباد آدمی تھے, انہوں نے خود تو دیے نہیں, ایک امی کرن نام کے بنیے کو بلا دیا مہاجن کو, اس مہاجن نے 2000 روپے دیے جو ظاہر ہے کہ غالب نے کبھی واپس نہیں کیا, کیونکہ اس کا ذکر پھر کبھی نہیں آیا اس کو. تو یہ سارے واقعات تھے اور اتنے دلچسپ واقعات ہیں شروع سے آخر تک. اب غالب کے جو تعلقات ہیں نواب محمد علی سے جو ہوئے تعلقات, اکبر علی سے جو ہوئے, اور دوسرے لوگوں سے جو, اس سے لگتا ہے کہ اس کی عظمت کیسی تھی اور لوگ کیسی قدر کرتے تھے اس کی. اب یہ کہ وہ پینشن کے سلسلے میں وہاں جھگڑا ہوا اور مشاعروں میں غالب پر اعتراضات کیے گئے, تو یہ ایک ذاتی معاملہ تھا. اس کا اس سے کوئی تھا مقصد یہ تھا کہ غالب کو کم درجے کا آدمی ثابت کرنا تھا ایسٹ انڈیا کمپنی کے آفیسرس کے سامنے.
1: جی
0: یہ طے کرے کہ فارسی وارسی کچھ نہیں آتی ہے, ہم جانتے ہیں فارسی. تو اس سے ایک بات ہوئی جو بڑی اہم بات ہوئی کہ غالب نے یہ کہنا شروع کیا کہ جیسے فارسی میں جانتا ہوں, ہندوستان کا کوئی ہندوستانی وہ اتنی فارسی نہیں جانتا.